ਸੰਸਾਰ ਭਾਰੀ ਮਨ ਨੂੰ ਬਿੰਦਨ ਕਰੋ।

ज्यादा नभए

Πάτε η μαγούδα. Σας είναι πάντα σε πάτσο, είναι που πηγαίνω.

समितिबाट निर्णयलाई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ। यसैपछि हेटौँडा काठमाडौँ जोड्ने दुईवटा राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौँडा भैँसे काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ आउँछ उहाँले कान्ति राजमार्ग साँझ साढे छ बजेदेखि बिहान पाँच बजेसम्म बन्द हुनेछ। गाडी पहिलोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन

कारण जस्ता विपद जन्य घटनाहरू बन्न थालेका छन्। यस्ता विपद जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यान

सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट

इट बनाने गर्नुभएको थियो। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको हो। गत वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5

यसको विकल्पहरू खोज्नुपर्छ भन्ने कुरा हो। आज खेतीलाई प्रतिनिधित्व दिने

तरीका अनुसार अहिले पालिकाले गाजाभन्दा वैकल्पिक स्रोतको आधारमा प्राथमिकता लिन थालेको छ। विकल्पको रूपमा चाहिँ यसो अहिलेदेखि यसरी चाहिँ यो फलको खेती एकदम गर्ने गरी

Gracias.

0: हो जन्मेको एक घण्टाको क्रम अनिवार्य स्तरमा सुरु गरौँ। छ महिनासम्म आमाको दुधमा देखाउ स्वस्थ बच्चा पुजारीको भविष्य स्तनपान गराउ स्वास्थ्य
1: कार्यालयद्वारा चल्ने प्रधान सन्देश

a decir que yo no estaba. Yo, ¿de qué

0: संसद मान्यता पाएकै हामीले त्यसलाई सम्पन्न गर्यौँ र यो गाउँलाई चाहिँ एउटा स्थानीय जात्रा पङ्गुर प्रवर्धन गरेर स्थानीय जात्रा पङ्गुर बाहिर राखे यो डिजिटल गर्ने हिसाबले यहाँको आयात हिसाबले उहाँहरूलाई दिएका छौँ। त्यसमा हामीले चाहिँ हाम्रो बजेट थोरै भएको कारणले गर्दा कोही हजुरहरूले आफै बनाउनुपर्छ र बनाइसकेपछि लिन्छौँ भन्ने हिसाबले हामीले गऱ्यौँ। त्यसमा उहाँहरूको कोर्स चाहिँ हामीले धेरै अनुभव पनि गऱ्यौँ र सबैको व्यवस्थित नभए पनि सानसानो कुरो सकेको छ। अहिले चाहिँ हामीले दुई एक्काइसजना लिएका छौँ र यो दुई वर्षभित्र प्रत्येक एक्काइसजनामा एउटा प्रत्येकजनाले एउटा कुरो पाउँछ अर्को समूहलाई
1: कार्यक्रमहरू प्रभावकारी तथा उद्देश्य अनुसार सञ्चालन भएको अनुदानको सदुपयोग भएको र त्यसले किसानलाई व्यवसायिक बनाउन योगदान पुर्याएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ। कार्यालय प्रमुख कमला अधिकारीका अनुसार यान्त्रिक कार्यक्रम सरकारी प्रबन्धन तथा लक्षित वर्ग अन्तर्गतका विभिन्न कार्यक्रमका लागि विनियोजन टोली बजेट 6,12,85,000 रुपियाँ मध्ये हाल 78.5% प्रगति हासिल गरेको छ। अनुगमनमा जिल्ला समन्वय समितिका अध्यक्षका प्रमुख श्री बहादुर विष्ट, उपप्रमुख अनिता कुमारी यादव, प्रमुख जिल्ला अधिकारी भुवन बहादुर हमाल, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय प्रत्याशी प्रमुख कमला अधिकारी, पत्रकार तथा जिल्ला एकतीस प्रकारवालाहरूको सहभागिता रहेको थियो। आसाम नगरपालिकाले नगरभित्रबाट उपलब्ध तथा स्वरोजगारको अवसरमा भएका युवाहरूलाई लक्षित गर्दै

Thank you.

जसरी हिजो घरमै कार्यक्रममा यहाँ जोड्न चाहन्छु, हजुर मैले चाहिँ यहाँ नाटक

অবস্থায় করলাম, যাই হোক ভালো থাকবে।

Thank you.

Thank you.

0: निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि यात मानसिक समस्या र पढाइमा असर पुर्याउँदछ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावपूर्ण खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उजालो भविष्य बनौं। रेडियो गुरुको सहकारीमा स्वास्थ्यकारी प्रक्रियाबाट जनहितकारी सचेत
1: विवाह कानुनी अपराध हो, यसलाई आजै काटनु पर्छ।

programa efectuada sobre el caso de Isopis.

नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिक हुकन सेवामा 10% छुटको व्यवस्था देखेका कौशल्य अस्पताल प्रणाली पाँचगढी शाखा परस बाँसगढी धर्तिया पेट्रोल पम्प दक्षिण बाजार सम्पर्क फोन नम्बर 084400192 084400210 सँगसँगै

0: O sea,
1: Niño YouTube.

अनिवार्य शुरू गरी अन्न केरा दुई साग सब्जी फल फूल।

Thank you.

सरपरक तपाईँ तथा जनावरका आक्रमणकै घर एकत्र छ। विपदको घटना घटेका घटनामा पर्ख दुईजनाको ज्यान जानकारी दुईजना उद्योगपतिबाट सदर 12 जना खैलबाट सम्बन्धित निकायको अनुसार प्रारम्भिक क्षेत्रमा उद्यान खोजी तथा

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: चौबिसै घण्टा डाक्टरको प्रत्येक निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँच बढी पेट्रोल पम्पको दक्षिण पट्टि
1: सम्पर्क नम्बर 0184-100-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102-102

Thank you.

Thank you.

Thank you.

ಕಾರ್ಯಕ್ರಮ ಕೈಗೊಂಡು ಕಾರ್ಯಕ್ರಮ

されて、それ以外から見ていきます。皆さん、ね、

स्वास्थ्य कार्यमा स्वास्थ्य कार्यले पदयात्रामा चम्क

Hayır, bakın kapağı, maksatın da koyun.

0: se मतलब मास में भारत के रूप में बरामद कोई आर्थिक वर्ष में 166 विधेयक संसद में पेश करना पूरा समाचार बिंदु से
1: नगरपालिका नगरपालिका कर तथा राजस्व संकुलन सह दुई दिन बंद होगा। नगरपालिका आर्थिक दल 2082/83 का वार्षिक हिसाब मिला तथा आर्थिक दलस 2083/84 का लघु कर तथा राजस्व दर प्रणाली पर वित्तीय बाजार कार्यकलाप कर तथा राजस्व संकलन सेवा दुई दिन अस्थायी रूप में बंद करना जनेको। नगरपालिका अनुसार 2083/85 गते 2083/81 गते नगरपालिकाको कर संकलन केन्द्र वडा कार्यालय पशु सेवा कार्यालय कृषि सेवा कार्यालय तथा करका चिया राजस्व संकलन सम्बन्धी सबको सेवा पूर्ण रूपमा जनगणना गर्नका बागमती नगरपालिका सबको करदाता कर सेवाग्राही तथा सरकारद्वारा प्राकल अवधिमा सेवाकरण हुँदा जानकारी यदि आवश्यक काम समयमा व्यवस्थापन गर्नु गर्नुबाट सेवाग्राहीमा प्रचैन असुविधा प्रति क्षमा याचना कर्ती प्रमुख प्रशासकीय अधिकारी गौतम भण्डारीले हस्तान्तरण सूचनामा सामान्य सेवा सावन एक गति प्राचन नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिदिनुभयो। भारतीयको शिक्षामन्त्री खर सवारी चढैन पाँचजना चालकको लाइसेन्स खारेजीका लाखी बारे देखिँदा लागु शिक्षामन्त्री खर सवारी साधन चढेर पुष्टि हुँदा पाँचजना चालक र सवारी चालक अनुमति पत्र लाइसेन्स खारेज गरा जिल्ला ट्राफिक प्रहरी कार्यालय यातायात व्यवस्था कार्यालय नेपाल जसमा सिफारिस गर्नको जिल्ला प्रहरी कार्यालय बर्दियाको परिणाम परीक्षक तथा सूचना अधिकारी डिसेम्बर बोहराको अनुसार राखी सडक खण्डमा कैदिनक नियमित एकदाको क्रममा यात्री वाहक सवारी चलेर चलेकी जनक पाँच चालक लागू सक्षमो परक पुष्टि भोलिपासमा कानुनी कार्यवाहीतिर सम्बन्धित कार्यालयमा पत्रचार देखिदा महामानव पदार्थ वा लागू सक्षमको सवारी चलेर कानुन दुवै चलक स्पष्ट गर्नबाट मध्यम पाँचौँ वर्षमा सडक दुर्घटनाको संख्या बढ्ना क्रममा अध्ययनले देखाएको छ। चालू आर्थिक वर्ष 2082/83 सडक दुर्घटनामा 46 जनाको ज्यान गएका र 908 जना खैरानी विगत जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया जनाइदिएमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको प्रमुख कार्यान्वयक सञ्जीव वेलवासी सडक दुर्घटना न्यूनीकरणका लागि नियमित ओछानको चेक जाँच मानव पदार्थ तथा लागु औषध सेवन परीक्षणसँग सचेतना जनचेतनामूलक कार्यक्रमले निरन्तरता दिन प्रक्रियाबाट उहाँको अनुसार लागु औषध ओ मदिरा सेवनकै सवारी चलेर दुर्घटनाको प्रमुख कारणमध्ये एक रहेपछि एकदमै थप कडा बनाइएर सवारी तथा यातायात व्यवस्था 2049/49 ओ सवारी तथा यातायात व्यवस्था नियमावली 2054 अनुसार मानव पदार्थ वा लागु औषध सेवनकै सवारी चलेर प्रमाणित हुनेछ चालकको लाइसेन्स खारेज हो निलम्बन कर सिक्का तथा आवश्यक कानुनी कार्यवाही समेत आगो बनाइसक्न व्यवस्था रहँदा
0: राजापुर नगरपालिका 8 स्थित प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा रक्त सञ्चार सेवा सञ्चालनमा आयल पाँच सिकल एनिमिया थालेसेमिया तथा रक्त अल्पताको कारणले उपचारको लागि पालन गर्दा बाध्यता हटाउँदा आफ्ना नगरमा रक्त महिना सुविधा उपलब्ध हुने पर्छ। परिवारको समय तथा उपचार खर्च तिर्मा लेखिएर हात पुग्दा राजापुरको रानी थारू 2023/39 पार्या र कचराय नेपालमा फैसारेको प्रत्येक खेलामा करिब 5,000 रुपियाँसम्म खर्च पिना गर्न सके अब आफ्नो नगरमा सहज रूपमा र कचराएको बिरुवा पाइला प्रतिबाटी चेयरमेन स्थानीय स्तरमा सेवा पाइपास उपचार ठ्याम सभा चिन्ह पहिलोबाट राजापुर नगरपालिका शिखर सेल प्रोग्राम रूपमा बाहर का स्वास्थ्य बीमा कार्यक्रम समाप्त कर बीमा मार्ग तथा सेवा समय नगर पालिका निःशुल्क उपलब्ध कराई थी। मृतक स्वास्थ्य शाखा समय वाला नगर पालिका में हर 2096 शिखर शर्मा से प्रभावित पांच प्राथमिक स्वास्थ्य केंद्र राजापुर का सूचना अधिकारी सुरेश शर्मा के अनुसार प्रत्येक महीना अवसर 25 जना शिखर शेखर विवाह कला केन्द्र में आसमान शिखर शेखर 16 जना 7 पॉइंट शिखर शेर बाहे 11 जना 16 पॉइंट थाले सीमिया खर्च 85 पॉइंट तथा शिखर शेर थाले सीमिया 9 जना 16 पॉइंट खर्च विरोध चालू आर्थिक वर्ष में करीब 500 पॉइंट राजापुर नगर पालिका का स्वास्थ्य शाखा प्रमुख हरेश प्रसाद आर्य थारू समुदाय चमत्कारी क्षेत्र में शिखर शेर थाले सीमिया का समस्या तुलनात्मक रूप में थारू दुटी नगर पालिका लगानी नगरपालिका प्रगानीमा लोक पहिचान उपचार हो रक्त संचार सेवा संचालन गलत जानकारीबाट रक्त संकलन तुलनामा आवश्यक रकम व्यवस्थापन र चुनौतीपूर्ण बन्दी गरेकोबाट गलत प्रवृत्तिका स्थानहरू शिखर शेर पहिचान उपचार हो रक्त संचार सेवामा आर्थिक प्रभावकारी बनाइमा प्रतिबद्धता व्यक्त गर्दै पाँच पहिला कर्म अवस्था तथा नवजात शिशु अपेक्षण हो सचेतनामूलक कार्यक्रमले मुक्त जोखिम न्यूनीकरण अभियानमा चलाएको परिणामबाट मानव शरीरका सबसे बडा सुरक्षाका अङ्ग हो छाला। यी शरीरहरूमा संक्रमण काम तापक्रम हो बाह्य भविष्य पछैनासँग शारीरिक तापक्रम सन्तुलन कायम गर्न महत्वपूर्ण काम गर तर छालामा देखपर्न समस्या सामान्य मार्ग बिरुवा ढिलाइ गर्न प्रवृत्ति कारण छालाका समयमा छालाहरू पेमेन्टहरूबाट यी समस्याद्वारा समयमा पहिचान हो बिरुवाका स्वास्थ्य कार्यले प्रज्ञात स्थानीय तहमा निशुल्क छाला रोग शिविर सञ्चालन गर्दा स्वास्थ्य केन्द्र अस्पतालमा उद्योगमा छालाशुल्क शिविर सञ्चालक जिल्लामा आर्थिक अभावका कारण बिरुवा कराइसकेमा ध्यान दिने निःशुल्क शिविर मसै विशेषज्ञ सेवा शिविर मसै सेवा लिन पाँचकै नगरपालिका वडा पाँच मध्ये पहाडहरूले उपचार पाइदिएको

Thank you.

0: stata data a Francesco Gonzalo Pali, tendosi a
1: Thank you.

Sundays.

Thank you.

0: San Luis.
1: रागो पदार्थको यस्तो प्रयोगले पनि नयाँ मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
2: साथीको दबावमा होइन आफ्नो सतनाको पक्षमा निर्णय गरौँ।
1: पदार्थले खुल्ला कुरा गरौँ। समाधान रागो पदार्थ होइन,
2: रागो पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
1: रेडियो गोर्खा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाबाट जनहित जारी सके।
2: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासगढीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
2: 24 घण्टा घटकको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
3: प्रत्येक दिन 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
2: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
3: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
2: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसडी पाँच बाँसडी
2: सम्पर्क
3: गर्न सक्नुहुन्छ।

Sicherheitsfunktionen betreut, sind alle

जारी गर्यो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नयाँ अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश सकेको सैनिक

empiezo con un dragón. ¿Cuántos smiths?

0: भएको छ। पश्चिम वर्षहरूमा उत्पादन कर्ता पाएपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषाक्तको असर बढेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
1: खानको लागि अगाडि झोलबाट स्वास्थ्य हुने स्वास्थ्य आफ्नो

Aí, tchau. Sucesso.

Thank you.

విశ్వ ప్రజల అభివృద్ధి గ్రామ ప్రజల అభివృద్ధి చేసే

Thank you.

Thank you.

0: हामीलाई लिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस लाग्ने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसमा धेरै विधिहरू छन्। त्यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता सबैलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत पिसाबी नै प्रयोग गर्छु।

Thank you.

Gracias.

42 को मौके था जो जो सेना से अपराधी मारने को सीखा थे एक दिन मात्र राज्य अस्तित्व बाहे जो राज्य जीते सबै आदिम जातिलाई सम्बोधित गर्न र उनीहरूलाई सैनिक शासनको अधीनमा राख्न चाहन्थे। हाम्रो मोर्चाकर्ता थिएन। उनीहरू नेतृत्व भन्ने ठाउँबाट लुकेर आएका शरणार्थी थिए। उनीहरूलाई दोस्रो अफ्रिकाद्वारा गरिने कार्य पनि जबरजस्ती गराइन्थ्यो। उनीहरूलाई प्रतिष्ठित खुसी मानिने

Thank you.